सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30 भइरहेछ श्रोता, र अब सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। त कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु यो प्रथम आधुनिक गीत सेवा परियार।

आधुनिक गीतको प्रस्तुतिपछि स्वीकार्नुहोस् लोकगीत स्वर अनि सङ्गीत बसन्ती बाला लामाको अनि शब्द रचना रहेको छ कर्णा थामीको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी खरसाङ हो, मुस्कान राईबाट समाचार सुन्नुहोस्। समाचारको सुरुवात गरौँ मुख्य समाचारहरूबाट। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु र मध्यम उद्यम एमएसएमईलाई क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ।

0: सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सहकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी दुई वर्षमा देशभरका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। अनि प्रसिद्ध तमिल अभिनेता निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म लघु र मध्यम उद्यम एमएसएमई क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा एमएसएमई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतमा यो क्षेत्र पहिलो पुस्ताका उद्यमीहरूको साहस र उद्यमशीलताको प्रतीक भएको बताउनु भएको छ। उहाँले देशको जम्मा निर्यातमा एमएसएमई क्षेत्रले लगभग 50% योगदान पुर्याउने उल्लेख गर्नुभयो। उपराष्ट्रपति उत्पादकता उत्पादन र गुणस्तर बढाउन आधुनिक प्रविधि अपनाउन उद्यमीहरूलाई पनि आग्रह गर्नुभयो।
1: Then we have to adopt all the good changes. That is the only way that our MSME can go to the next level. And it is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. This is not a word just for feel happy. This is the reality that is what we understand from the great contribution of the MSME.
0: प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको तीन दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। सेसेल्स प्रस्थान गर्न अघि प्रधानमन्त्रीले भन्नुभयो, सेसेल्स भारतको एक महत्वपूर्ण समुद्री छिमेकी हो र भिजन महासागर तथा वैश्विक दक्षिणप्रति भारतको प्रतिबद्धतामा एक प्रमुख साझेदार हो। उहाँले यो वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वर्ष पुगेको बताउनुभयो। हिन्द महासागर क्षेत्रमा द्विपक्षीय सम्बन्ध र समुद्री सहयोगलाई अझ मजबुत बनाउने विषयमा राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनीसँग चर्चा गर्ने श्री मोदीले बताउनु भएको छ। भ्रमणको क्रममा उहाँ सेसेल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि हुनुहुनेछ। प्रधानमन्त्रीले त्यहाँ रहेका भारतीय समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
2: प्रधानमंत्री नरेंद्र मोदी यात्रा के दौरान सेशल्स की राष्ट्रीय सभा को संबोधित करेंगे और वहां रह रहे भारतीय समुदाय के लोगों से भी मुलाकात करेंगे। आज उनके कार्यक्रम में बोटानिकल गार्डन में पौधारोपण समारोह में भाग लेना और सेशल्स कोस्ट गार्ड के बेस का दौरा करना शामिल है। भारत और सेशल्स के बीच लंबे समय से मजबूत और घनिष्ठ संबंध है, जो साझा इतिहास, सांस्कृतिक जुड़ाव और दोनों देशों के लोगों के बीच आपसी रिश्तों पर आधारित है। हिंद महासागर क्षेत्र में एक महत्वपूर्ण समुद्री पड़ोसी के रूप में सेशल्स भारत के विजन महासागर और वैश्विक दक्षिण के प्रति उसकी में विशेष महत्व रखता है। प्रधानमंत्री की यह यात्रा भारत और सेशल्स की मजबूत और स्थायी मित्रता को और मजबूत करेगी तथा दोनों देशों के बीच सभी क्षेत्रों में द्विपक्षीय सहयोग को आगे बढ़ाने की साझा प्रतिबद्धता को नई मजबूती देगी। सुपर्णा सैकिया की रिपोर्ट के साथ अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
0: सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सेसेल्स भ्रमण अघि देशका विदेश मन्त्री बेरी फारेले वर्तमान विश्वव्यापी व्यवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। उहाँले भारतको ठूलो जनसङ्ख्या, बढ्दो विश्वव्यापी प्रभाव र शान्ति स्थापना, समुद्री सुरक्षा र बहुपक्षीय कूटनीतिमा योगदानका कारण सुरक्षा परिषदमा स्थायी सदस्यताको हकदार रहेको बताउनु भएको छ। भारत र सेसेल्स बीचको सम्बन्धलाई बलियो र ऐतिहासिक बनाउँदै श्री वेरी फरेले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुई देश बीचको सहयोगलाई अझ बलियो बनाउने बताउनु भयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सरकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी दुई वर्षमा देशभरका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। भारत ट्याक्सी

0: को उद्घाटन सत्रमा बोल्नुहुँदै श्री शाहले यो पहललाई सहकारी क्षेत्रको लागि क्रान्तिकारी कदमको रूपमा वर्णन गर्नुभयो। उहाँले भारत ट्याक्सीको उद्देश्य चालकहरूलाई प्रत्यक्ष लाभान्वित गर्दै निष्पक्ष र पारदर्शी प्रणाली सुनिश्चित गर्नु रहेको बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो, यसले चालकहरूलाई आफ्नो आमदानीको ठूलो हिस्सा प्राप्त गर्न अनुमति दिनेछ र यात्रीहरूलाई सुरक्षित र किफायती यात्राको आनन्द लिन सक्षम बनाउनेछ।
1: भारत टैक्सी बनने का सबसे पहला कारण है कि हमारे सारथियों का और हमारे ग्राहकों का किसी का भी शोषण न हो, ये सबसे पहला कारण। दूसरा, सारथी का सम्मान हो, वो ऐप पर रजिस्ट्रेशन के लिए मोहताज नहीं है। आज मैं गर्व से कहता हूँ, भारत टैक्सी के साथ जुड़े हुए 7 लाख सारथी भारत टैक्सी के मालिक है, शेयर होल्डर।
0: केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले 29 जुनमा नयाँ दिल्लीमा धेरै डिजिटल स्वास्थ्य पहलहरू सुरु गर्नुहुनेछ। यसमा सेतु 2.0 आयुष्मान सारथी सेटबाट, आयुष्मान एप, ई सुश्रुत क्लिनिक, नेसनल हेल्थ क्लेम्स एक्सचेन्ज र स्वास्थ्य मानक समावेश छन्। यसको उद्देश्य देशभर डिजिटल स्वास्थ्य सेवाहरू विस्तार गर्नु र स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी र पहुँच योग्य बनाउनु हो। केन्द्रीय उत्तर पूर्वी क्षेत्रका सञ्चार तथा विकास मन्त्री ज्योतिरादित्य सिन्धिया आजदेखि मध्य प्रदेशको गुनामा 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। यस भ्रमणको क्रममा उहाँले धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री सिन्धियाले आज सर्किट हाउसमा मानिसहरूसँग भेट गर्नुभयो र उनीहरूको गुनासो सुन्नुभयो। उहाँले एक पेड मा के नाम अभियानको एक भागको रूपमा कान्जा गाउँमा बिरुवा रोप्नुभयो। यस कार्यक्रममा जम्मा 700 बिरुवा रोपिएको थियो। श्री सिन्धियाले रुथियाई क्षेत्रमा सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्नुहुने र पटाई गाउँमा रहेको राम जानकी मन्दिरको पुननिर्माणको लागि भूमिपूजन गर्नुहुने कार्यक्रम पनि रहेको छ। महाराष्ट्रमा भोलि हुने शिक्षक पात्रता परीक्षा टेटको प्रश्नपत्र लिक भएको कारण परीक्षा स्थगित गरिएको छ। महाराष्ट्र राज्य परीक्षा परिषदले आज भनेको छ, ठानेको भिवन्डी क्षेत्रमा केही व्यक्तिहरूसँग परीक्षा प्रश्नपत्रसँग सम्बन्धित जानकारी रहेको सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा भिवन्डी पुलिसले छापा मारेको थियो। सत्यापन भएपछि परीक्षा स्थगित गरिएको छ। परीक्षा सम्बन्धी परिमार्जित जानकारी आधिकारिक वेबसाइटमा राखिने काउन्सिलले जनाएको छ। प्रसिद्ध तमिल अभिनेता, निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। उहाँ 73 वर्षको पटकथाहरू र समाज लेखनको लागि जानिन्छ। उहाँले 25 भन्दा अधिक फिल्महरूको निर्देशन गर्नुभयो अनि लगभग 75 फिल्महरूमा अभिनय पनि गर्नुभएको थियो। मिजोरम 16 राज्यहरू र 3 केन्द्रशासित प्रदेशहरूमध्ये मतदाता सूचीको 20 विशेष गहन पुननिरीक्षण अभियान अन्तर्गत गणना प्रपत्रहरूको 100% डिजिटलीकरण हासिल गर्ने पहिलो राज्य बनेको छ। निर्वाचन आयोगले यसका लागि भोलिको समय सीमा तोकिएको थियो। मिजोरमले निर्धारित समय सीमाभन्दा 3 दिन अघि नै यो उपलब्धि हासिल गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। उपराष्ट्रपति सिपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु र मध्यम उद्यम MSME क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताका लागि भारतको दावीलाई समर्थन गरेको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सरकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभर 500 शहर र शहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभयो अनि प्रसिद्ध तमिल अभिनेता, निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:15 म उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि फेरि पनि लोक भाकामा रमाउँ सुनेर अघिल्लो लोकगीत बसन्ती बाला लामाको स्वर अनि संगीतमा जहाँ शब्द रचना रहेको छ ज्योति बाला लामाको

विदेश मन्त्रीले 22 अनि 23 जूनमा मंगोलियाको भ्रमण गर्नुभयो। भ्रमणका क्रममा डाक्टर जयशंकरले मंगोलियाली नेतृत्वसँग भेट गर्नुभयो र आफ्ना समकक्षी विदेश मन्त्री बी बास्टेटसेकसँग विचार विमर्श गर्नुभयो। भारत र मंगोलिया रणनीतिक साझेदार, आध्यात्मिक भाइचारा र तेस्रो छिमेकी हुन् जसले बौद्ध धर्म मार्फत शताब्दीयौंदेखि गहिरो सभ्यता सम्बन्ध राखेका छन्। पछिल्लो समयमा 4D अर्थात धर्म, लोकतन्त्र, विकास साझेदारी र डिजिटल विकास सहयोग भारत मंगोलियाको सम्बन्धका स्तम्भहरू बनेका छन्। ऐतिहासिक रूपमा भारत र मंगोलियाले प्राचीन कालदेखि नै बौद्ध धर्मको साझा विरासतको माध्यमबाट अन्तर्क्रिया गर्दै आएका छन्। केही भारतीय र मंगोलियन इतिहासकारहरूले 4300 वर्ष पहिले काङडा राज्यबाट मंगोलियन इलाकामा केही जनजातिहरूको बसाई सरेको बारे अनुमान गरेका छन्। राजाका छोरा मंगलदेवले प्रवासीहरूको नेतृत्व गरेका थिए र तिनीहरू मध्ये अधिकांश लगभग 2000 वर्ष त्यहाँ बसेर भारत फर्किएका थिए, यद्यपि यो प्रमाणित गर्न अहिलेसम्म कुनै ऐतिहासिक प्रमाण छैन। वर्ष 1924 मंगोलियाका तत्कालीन प्रधानमन्त्री ए अमरले आफ्नो पुस्तक सर्ट हिस्ट्री अफ मंगोलियामा मंगोलियाका पुर्खाहरू हिमालय पर्वतको पछाडिबाट आएको उल्लेख गर्नुभएको थियो। अर्को चाखलाग्दो सम्बन्ध गंगा नूर तालको बारेमा हो, जुन धेरै मंगोलियनहरूका अनुसार यसको नाम भारतको गंगा नदीको नामबाट राखिएको थियो, जहाँबाट केही मंगोलियन लामाहरूले पानी ल्याएर सुखबातर प्रान्तको तालमा खन्याए। मंगोलियन भाषाका धेरै शब्दहरूको जरा संस्कृत र पालीमा छ। भारत र मंगोलिया बीच कूटनीतिक सम्बन्ध स्थापनाको 60 वर्षगाँठको अवसरमा 2015 मई महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको मंगोलियाको पहिलो भ्रमणले हाम्रो सम्बन्धमा एउटा आदर्श परिवर्तन ल्यायो जसलाई सामरिक साझेदारीको स्तरमा अघि ल्याएको छ। वर्ष 2025 अक्टोबर महिनामा मंगोलियाका राष्ट्रपति खुरेलसुख उखनागिनको राजकीय भ्रमणले हाम्रो राजनीतिक साझेदारीलाई अझ बलियो बनाएको छ। भ्रमणका क्रममा विदेश मन्त्रीले मंगोलियाका विदेश मन्त्री वी बास्टेटसेकस र मन्त्री तथा क्याबिनेट सचिवालयका प्रमुख बीएन खबियारसँग भेटवार्ता गर्नुभयो। उहाँले मंगोलियाका राष्ट्रपति यु खुरेलसुख र मंगोलियाका स्टेट ग्रेट खुरल संसदका अध्यक्ष श्री एस ब्याम्ब्यात्सकसँग भेट गर्नुभयो। उहाँको शिक्षा मन्त्री श्री एल एक्न अम्गालानसित पनि भेट भयो। डाक्टर जयशंकरले अक्टोबर 2025 मंगोलियाका राष्ट्रपति श्री यु खुरेलसुकको भारत राजकीय भ्रमणपछि द्विपक्षीय सम्बन्धमा प्रगतिको समीक्षा गर्नुभयो अनि भारत मंगोलिया रणनीतिक साझेदारीलाई अझ विस्तार गर्न भविष्यको सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल गर्नुभयो। बैठकमा विकास साझेदारी, व्यापार, शिक्षा, संस्कृति, क्षमता अभिवृद्धि, आपूर्ति श्रृङ्खला, खानी तथा महत्वपूर्ण खनिज, रक्षा, हवाई सम्पर्क र जनस्तरको सम्बन्धका विषयमा छलफल भएको थियो। वार्ताका क्रममा दुवै पक्षले आपस्तको हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि पनि विचारहरू आदान प्रदान गरेका थिए।

0: प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। कोलकाताको तारातला क्षेत्रमा निर्माणाधीन गोदाम ढलेको घटनामा मृत्यु हुनेहरूको संख्या बढेर 17 पुगेको छ। सेवोक क्षेत्रको राष्ट्रिय राजमार्ग 10 पहिरोको खतरा लगातार बनिरहेको छ। गोर्खाल्यान्ड आन्दोलनका शहीदका परिवारहरूलाई लिएर कालेबुङमा सभा सम्पन्न गरिएको छ र खरसाङ महकुमा अस्पतालको स्तरोन्नति गर्न विभागीय टोलीद्वारा खरसाङ महकुमा अस्पताल परिसरको भ्रमण गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजी आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 संस्करण हुनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी, दूरदर्शनका सबै च्यानल, एआईआर न्यूजको वेबसाइट र न्यूज अन एयर मोबाइल एपमा पनि प्रसारित गरिनेछ। यसका साथै मन की बात कार्यक्रम आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणको लगत्तैपछि यो कार्यक्रम क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गरिनेछ। कोलकाताको तारातला क्षेत्रमा निर्माणाधीन गोदाम ढलेको घटनामा मृत्यु हुनेहरूको संख्या बढेर 17 पुगेको छ। उद्धार दल लगातार त्यहाँ फँसेकाहरूको खोजीमा लागि परेका छन्। यसैबीच यो दुखद दुर्घटनालाई लिएर एक नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ। सुन्नुहोस् हाम्रा संवाददाताबाट एक रिपोर्ट।
1: कोलकाताका पूर्व मेयर फिरहाद हकिम, पूर्व पार्षद अनवर खान र शम्स इकबाल विरुद्ध तारातला पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गरिएको छ। एउटा मजदुर संगठनले यो एफआईआर दर्ता गरेको हो। संगठन अनुसार अवैध निर्माण र प्रशासनिक लापरवाहीका कारण यो भयानक दुर्घटना भएको हो। यद्यपि यस शिकायत प्रति आरोपीहरूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। गत बुधबार एउटा ठूलो निर्माणाधीन सेट अचानक ढल्नाले धेरै श्रमिकहरू त्यहाँ पुरिएर ज्यान गुमाउनु परेको थियो। त्यसबेलादेखि सेना, राष्ट्रिय आपदा प्रबन्धनको टिम, स्टेट डिजास्टर रेस्पोन्स टिम, अग्निशमन विभाग र कोलकाता पुलिसको संयुक्त प्रयासमा उद्धार कार्य जारी छ। आज अपरेसनको 4th दिन हो। अझै कोही फँसेको छ कि भन्ने पत्तो लगाउन अत्याधुनिक मसिनहरूको प्रयोग गरिँदैछ। उद्धार दलले अहिलेसम्म 31 जनालाई निकालेको छ, जसमध्ये 17 जनालाई चिकित्सकहरूले मृत घोषित गरेका छन्। घाइतेहरूलाई SSKM अस्पतालमा भर्ना गरिएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: भारतीय जनता पार्टी विधायक शिखा

0: च्याटर्जीले आज फुलबारी 1 ग्रामको ग्राम पञ्चायतको भोला मोडदेखि राजवंशी मोडसम्म पक्की सडक निर्माण कार्यको शिलान्यास गर्नुभयो। यस पहलबाट लामो समयदेखिकै खराब सडकको कारणले कठिनाईको सामना गरिरहेका स्थानीय मानिसहरूलाई ठूलो राहत पुग्नेछ। स्थानीय निवासीहरूको भनाइ थियो, सडकको जर्जर अवस्थाको कारणले दिनहुँ आवागमन गर्नमा विभिन्न असुविधाहरूको सामना गर्न परिरहेको थियो। कैयौं पटक मर्मत गर्ने माग गरिएको भए पनि काम सुरु भएको थिएन। भाजपा विधायक शिखा च्याटर्जीले भन्नुभयो, 900 मिटर लामो यस सडकको निर्माणमा लगभग 17 लाख रुपियाँ खर्च गरिनेछ। सडकमा ठूल्ठूला खाल्डोहरू परेको कारणले मानिसहरूलाई समस्या भइरहेको थियो, जसलाई मध्यनजर गर्दै यो परियोजना सुरु गरिएको हो। सिलगढीको कोर्टयार्ड बाई मेरियट होटलमा आज एक दिवसीय प्री काउन्सिलिङ एन्ड एजुकेसन फेयर 2026 आयोजना गरियो। यसको आयोजना पश्चिम बंगाल व्यावसायिक शैक्षिक संस्थान संघद्वारा गरियो। यस मेलामा देशभरिका 50 भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, कलेज र शैक्षिक संस्थानहरूले भाग लिएका थिए। यस अन्तर्गत विद्यार्थीहरूले एकै ठाउँमा विभिन्न कोर्स, एडमिसन प्रक्रिया, स्कलरसिप र प्लेसमेन्ट सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्ने अवसर पाए। कार्यक्रमको उद्घाटन अवसरमा राज्यका पर्यटन मन्त्री शंकर घोष सहित धेरै प्रशासनिक अधिकारी र शिक्षाविद्को उपस्थिति रहेको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। सेभोक क्षेत्रको राष्ट्रिय राजमार्ग 2 पहिरोको खतरा लगातार बनिरहेको छ। सडक किनारमा ठूला ठूला ढुङ्गाहरू, बोल्डरहरू पहाडमा अड्किरहेको छ, जो हल्का वर्षा हुनासाथ कुनै समय पनि तल झर्न सक्छ। यस खतरालाई कम गर्न दमकल विभागको टिमलाई बोलाइएको छ। पाइपको माध्यमबाट पानीको तीव्र प्रभावले यी बोल्डरहरूलाई तल झार्ने प्रयास गरिँदैछ। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै दार्जिलिङ जिल्ला पुलिसले आज दिनभरि भारी वाहनहरूको आवागमनलाई नियन्त्रण गर्यो। साथै सिक्किम अनि कालेबुङबाट आउने वाहनहरूलाई डुवर्सतर्फ डाइभर्ट गरियो। सुन्नुहोस् हाम्रा संवाददाताबाट एक रिपोर्ट।
1: स्मरण रहोस्, यसअघि पनि लगातार पहिरो गएको कारणले लगभग 17 घण्टासम्म राष्ट्रिय राजमार्ग 10 पूर्ण रूपले बन्द भएको थियो। यद्यपि सडक सफा गरिए वापत पहाडमा लगभग 100 फुटको उचाइमा अहिले पनि केही ढुङ्गाहरू अड्किएका छन्, जसले गर्दा चिन्ता बढेको छ। वन विभागले स्थितिको निरीक्षण गर्यो, तर ती ढुङ्गाहरूलाई हटाउन सम्भव नभएको बताएको छ। त्यसपछि सिलगढीबाट दमकलका वाहनहरूलाई बोलाइयो, जसलाई जामको कारणले ठाउँसम्म पुग्न धेरै समय लाग्यो। यस अवधि सेवकको छेउमा रहेका केही वाहनहरूलाई पनि डाइभर्ट गरिएको छ। मानिकलामा आकाशवाणी खरसाङ।
0: गोर्खाल्यान्ड आन्दोलनका शहीदका परिवारहरूलाई लिएर कालेबुङमा सभा सम्पन्न गरिएको छ। गोर्खाल्यान्ड आन्दोलनका शहीद परिवार नामक संगठनको आज विधिवत रूपमा गठन भएको छ। सभामा विगत 1 वर्षदेखि चल्दै आएको तदर्थ समितिलाई विघटन गरी शहीद परिवारको हक र हितको निम्ति पूर्ण कमिटी गठन गरिएको छ। नयाँ कार्यकारी समितिमा अध्यक्षको रूपमा निरियस मुखिया अनि महासचिवको रूपमा पुनम घिसिङ चयन भएका छन्। नवगठित समितिले शहीदहरूको हक, हित र आकांक्षालाई पूर्ण गर्न यथासम्भव पहल गर्ने जनाइएको छ। सभामा शहीद परिवारले आफ्नो मन्तव्य राखेका थिए। कतिपय शहीद परिवारहरूले सम्पर्क हुन नसक्दा आगामी दिनमा पनि उनीहरूलाई समेटेर कार्य गरिने अध्यक्ष निरियस मुखियाले बताउनु भएको छ। सभामा खरसाङबाट पनि शहीद परिवारका व्यक्ति विशेषहरूको उपस्थिति रहेको थियो। जीटीएका खेलकुद अनि युवा मामिला विभागका एमओडी सभासद एवं तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले पनि राजीनामा दिनुभएको छ। उहाँले एक भिडियो जारी गर्नुहुँदै सभासद पदबाट राजीनामा दिएको जानकारी गराउनु भएको छ। उहाँले भिडियोमा भन्नुभएको छ, गोर्खा जाति र गोर्खाल्याण्डको लागि जीटीए बाधक बनेकाले आफ्नो जातिको लागि जीटीएको सभासद पदबाट राजीनामा दिइरहेको छु। राजीनामा दिनुभन्दा अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको साथमा रहेको र राजीनामा दिएपछि पनि उनकै साथमा रहनेछु। खरसाङ महकुमा अस्पतालको स्तरोन्नति गरिने भएको छ। यसका लागि डाक्टर पूरण कुमार शर्मा खरसाङ इन्जिनियरिङ डिभिजनका कार्यकारी इन्जिनियर र उनको टोली डाक्टर सुदाङ्शु रे र खरसाङ महकुमा अस्पतालका अन्य कर्मचारीहरू सम्मिलित संयुक्त टोलीले खरसाङ महकुमा अस्पताल परिसरको भ्रमण गरेका छन्। भ्रमणको क्रममा उक्त टोलीले दार्जिलिङका सांसद राजु विष्टले

0: सुरुमा यस बुलेटिनका प्रमुख समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनद्वारा नयाँ दिल्लीमा आयोजित एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुने र केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहद्वारा देशकै पहिलो सहकारी यातायात सेवा भारत ट्याक्सीको औपचारिक शुरूआत। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभएको छ। विमानस्थलमा ओर्लनासाथ सेसेल्सका राष्ट्रपति डाक्टर पेट्रिक हर्मिनी, त्यहाँका क्याबिनेट मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले प्रधानमन्त्री मोदीलाई भव्य स्वागत गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री मोदीको सम्मानमा विशेष गार्ड अफ अनर समेत आयोजन गरिएको थियो। श्री मोदीले सेसेल्स भारतको एक भरपर्दो समुद्री साझेदार र हिन्द महासागरको नजिकको मित्र भएको बताउनु भएको छ। उहाँले आफ्नो यो भ्रमण फलदायी हुने र यसले दुई देशबीचको पुरानो सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। साथै यो सहकार्यले दुवै देशका जनतालाई फाइदा पुग्ने उहाँको भनाई छ। उहाँ सेसेल्सको 50 औं राष्ट्रिय दिवस अर्थात स्वर्ण जयन्ती समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बन्नुहुनेछ। यस उत्सवमा भाग लिन भारतबाट सेनाको टोली र दुईवटा साना युद्धपोत पनि सेसेल्स पुगिसकेका छन्। श्री मोदीले सेसेल्सको संसदलाई सम्बोधन गर्ने र त्यहाँ बसोबास गरिरहेका भारतीय समुदायसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले विश्वका जुनसुकै अर्थतन्त्रको वास्तविक शक्ति सूक्ष्म लघु तथा मध्यम उद्योग क्षेत्रको योगदानमा रहने बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतमा यस क्षेत्रले नयाँ पुस्ताका उद्यमीहरूको साहस र जोशलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। सन् 2047सम्ममा विकसित भारत बनाउने लक्ष्यका लागि एमएसएमई सबैभन्दा बलियो आधार बनेको उहाँको भनाइ थियो। उहाँले मन्त्रालयलाई सबै साना उद्योगहरूको दर्ता प्रक्रियालाई अझ व्यापक बनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,
1: It is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. This is not a word just for feel happy. This is the reality that is what we understand from the great contribution of the MSME. Yes, MSME become the strongest pillar of our collective journey towards Viksit Bharat by 2047.
0: कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सूक्ष्म लघु तथा मध्यम उद्योग मन्त्री जितन राम माझीले बजेटमा सरकारले यस क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले हरेक उद्यमीले नयाँ काम गर्ने, अघि बढ़ने र देश विकासमा योगदान दिने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 28 जून आइतबार बिहान 11 बजे आफ्नो चर्चित रेडियो कार्यक्रम मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 135 औं श्रृंखला हो। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सबै च्यानलहरू, अल इण्डिया रेडियो

0: 500 सहर र बजारहरूमा विस्तार गरिने घोषणा गर्नुभएको छ। आज गुजरातमा यस सेवाको औपचारिक शुरूआत गर्दै मन्त्री शाहले यो कदम सहकारी क्षेत्रका लागि एउटा ठूलो परिवर्तन भएको बताउनुभयो। यो सेवामा चालकहरू आफै साझेदार हुनेछन् र आफ्नो कमाईको अंश प्रत्यक्ष प्राप्त गर्नेछन्। साथै यात्रुहरूले पनि सुरक्षित र सुपथ मूल्यमा यात्रा गर्न पाउने मन्त्री शाहले जानकारी दिनुभयो। श्री शाहले भारत ट्याक्सीसँग प्रतिस्पर्धा गर्न केही ठूला कम्पनीहरूले अहिले घाटा खाएर गाड़ी चलाइरहेको उल्लेख गर्दै उहाँले सहकारी ट्याक्सी सेवा चाँडै नै सबैको बलियो रोजाई बन्ने विश्वास व्यक्त गर्नुभयो।
1: भारत ट्याक्सी बन्ने का सबसे पहला कारण है कि हमारे साथियों का और हमारे ग्राहकों का किसी भी शोषण न हो, ये सबसे पहला कारण है। दूसरा, सारथी का सम्मान हो, वो ऐप पर रजिस्ट्रेशन के लिए मोहताज नहीं है। आज मैं गर्व से कहता हूं, भारत टैक्सी के साथ जुड़े हुए 7 लाख सारथी भारत टैक्सी के मालिक है, शेयर होल्डर।
0: मन्त्री शाहले प्रसिद्ध अमूल डेयरी सहकारीको सफलताको उदाहरण दिँदै भारत ट्याक्सीले पनि त्यही सहकारी भावना अनुरूप चालकहरूलाई आफ्नै व्यवसायको मालिक बनाउने स्पष्ट पार्नुभयो। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको अध्यक्षतामा भोलिदेखि नयाँ दिल्लीमा 2 दिने राष्ट्रिय ग्रामीण विकास सम्मेलन 2026 आयोजना हुने भएको छ। यस सम्मेलनमा देशका सबै राज्य र केन्द्रशासित प्रदेशका ग्रामीण विकास मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू र विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनमा ग्रामीण क्षेत्रको समग्र विकास, प्रमुख सरकारी योजनाहरूको समीक्षा र गाउँको समृद्धिका लागि आगामी मार्गचित्र तयार गर्ने विषयमा छलफल हुनेछ। त्रिपुराका मुख्यमन्त्री डाक्टर माणिक शाह र केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास राज्यमन्त्री डाक्टर सुकान्त मजुमदारले आज नयाँ दिल्लीको मेजर ध्यानचन्द नेशनल स्टेडियममा 3 दिने त्रिपुरा ग्लोबल पाइनएप्पल फेस्टिभलको उद्घाटन गर्नुभएको छ। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले त्रिपुरामा हरेक वर्ष करिब 1,78,000 देखि 1,87,000 मेट्रिक टनसम्म भुइँ कटहर उत्पादन हुने र भुइँ कटहर त्रिपुराको सांस्कृतिक पहिचान र कृषिको शक्तिका रूपमा उल्लेख गर्दै यो मेलाले निर्यात बढाउनका साथै त्यहाँको संस्कृति, हस्तकला र पर्यटनलाई विश्वभर फैलाउन मदत गर्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा केन्द्रीय राज्यमन्त्री डाक्टर सुकान्त मजुमदारले 236 करोड़ रूपियाँको मिशन क्वीन पाइनएप्पल योजनाबारे जानकारी गराउनुभयो। अब मौसम सम्बन्धी समाचार। मौसम विज्ञान विभागले आगामी 3 दिनभित्रमा उत्तरी अरब सागर, गुजरात, मध्यप्रदेश र छत्तीसगढ़का बाँकी भागहरूमा मनसून भित्रिने सम्भावना रहेको जनाएको छ। यसका साथै झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही क्षेत्रमा पनि दक्षिण पश्चिम मनसून अघि बढ़ने अनुमान गरिएको छ। विभागका अनुसार आगामी 2 दिनभित्र पश्चिम बंगाल र सिक्किमका उप हिमालयी क्षेत्रमा मुसलधारी पानी पर्ने सम्भावना रहेको बताएको छ। अब खेल प्रसंग। फिफा विश्वकप 2026 समूह चरणका खेलहरू आज राति समाप्त हुनेछन्। आजका 6 वटा खेलहरूपछि राउण्ड अफ 32 नकआउट चरणमा पुग्ने सबै 32 टोलीहरूको अन्तिम सूची सार्वजनिक हुनेछ। आज समूह चरणको अन्तिम खेलहरूमा अर्जेन्टिनाले जोर्डनको सामना गर्दैछ भने पोर्चुगलले कोलम्बियासँग खेल्दैछ। यस्तै इङ्ल्याण्डले पानामाको सामना गर्नेछ। अमेरिकामा भइरहेको यूएस ओपन ब्याडमिन्टन प्रतियोगितामा भारतका देविका सिहाग, किदाम्बी श्रीकान्त र रौनक चौहान सेमी फाइनलमा पुगेका छन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचारहरू पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 3 दिने राजकीय भ्रमणका क्रममा सेसेल्सको राजधानी भिक्टोरिया पुग्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनद्वारा आज नयाँ दिल्लीमा एमएसएमई दिवस 2026 उद्यमी भारत कार्यक्रमलाई सम्बोधन। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि मन की बात मार्फत देश तथा विदेशमा रहेका सर्वसाधारणसँग आफ्ना विचारहरू साझा गर्नुहुने र केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहद्वारा देशकै पहिलो सहकारी यातायात सेवा भारत ट्याक्सीको औपचारिक शुरूआत। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार।